0: والله منصور ما شاء الله
1: بات ہم سنیں گے
0: تو فیولنگ ہو گیا
1: الحمد للہ رب العالمین
0: تو ٹیک آف کا ٹیک آف باقی ہے اچھا محمد کم ادھر سینٹر دے ون کم ادھر سائڈ امتیاز یو کم ادھر محمد یو کم ادھر Jazakum, I said, is a little bit of majlis now. Say whatever opportunity gets, must still keep conveying. And make dua. And make kya keh raha tha?
2: Naam
0: ke silsile naam bahut se جتنے بھی نام ہے کچھ فضائل تو حدیث شریف میں ہے کچھ فوائد انگریزی سب سمجھ لیتے آپ سمجھ لیں گے نہیں اردو آپ سب سمجھ لیتے ٹھیک ہے کچھ انگریزی کچھ جو بےچارے نوجوان کو سمجھتے نہیں تو بہت سی چیزیں تو ایسی ہوتی ہے کہ حدیث شریف میں اس کا ذکر ہوتا ہے تو وہ مستند کہلاتا ہے حدیث شریف میں اگر کوئی فضیلت کسی چیز کی آ گئی تو پھر اس پر کسی کو اشکال نہیں ہو سکتا اس لیے کہ وہ نبی علیہ الصلاۃ والسلام نے فضیلت بیان کی دیئر لاٹس آف تھنگس نبی علیہ الصلاۃ والسلام ہیز گیون دا ورچو آف اٹ سو دیٹ از دا اوتھینٹک ون Then the same name of Allah Tabaraka wa Ta'ala, some mashayikh, some awliya, it's their experience that if you read this so many times, you read that so many times, then you get this benefit, you get that benefit. Unhone apne tajrubat ki roshni mein, ki agar ye itni dafa padh liya, to agar shadi nahi ho rahi hai, to biwi mil jayegi. تو ابھی حدیث شریف میں تو نہیں آیا ہے یا اتنی دفعہ پڑھ لے تو تجارت چمک جائے گی یا اتنی دفعہ پڑھ لے تو سفر آسان ہو جائے گا اب یہ تجربات ہے تو تجربات جو ہے ایکسپیرینسز اف اٹ از سو دیٹ وی آر ناٹ گوئنگ ٹو سے دیٹ نبی علیہ الصلاۃ والسلام گیو دیٹ ورچو اور ہی گیو دیٹ فضیلت دس از ویئر مینی ٹائمز وی میک اے مسٹیک That if somebody asks for some wazifa, for something or the other, then we give some wazifa. Then somebody will come up and say, in which hadith sharif is that wazifa? So now it's not necessary that the wazifa has to be in the hadith sharif. It is just like a doctor, if a person has to ask him, that for this sickness of mine you gave this medication, which hadith sharif it is mentioned, 3 times a day, 3 teaspoons. Agar tabib se koi sawal kare, ke pehle hadith sharif bayan karo, ki ye dawa jo hai heart ke liye, ya gurde ke liye, ya pet ke liye, ya sar ke dard ke liye, din mein 3 dafa lo, aur is tarah lo, aur us tarah lo, aur phir لیگزیٹو لو یہ کرو وہ کرو مس گیمی حدیث شریف تو حدیث شریف کہاں وہ بیان کرے گا تو پھر تو وہ مرے گا وہ تو یہ ضروری نہیں ہے کہ وہ طبیب حدیث شریف بیان کر کے دوا دے لیکن یہ اس کے لیے ضروری ہے کہ وہ اس کو حدیث شریف کا علاج نہ بتائے ایک تو یہ ہے کہ وہ کہے کہ دس از ویری گڈ میڈیکیشن ٹیک اٹ 3 times a day ان شاء اللہ یو ول گیٹ بیٹر But if that doctor has to say that what I am telling you, what I am giving you is in Bukhari Sharif, Tirmizi Sharif, so then we will say, then tell me where it is. Prove it. So in this way, these tasks that are told, so in this way, there are more experiences. Experience. Sometimes a bozruk ke dil mein aa gaya, اللہ والے کے دل میں کہ بس یہ وظیفہ کام کر جائے گا اتنی دفعہ اگر اللہ تعالیٰ کا نام لے لیا تو ان کا کام بن جائے گا تو انہوں نے بتا دیا جیسے ڈاکٹر عبد الحی صاحب رحمۃ اللہ علیہ बताते थे कि 500 दफा अगर कोई या रहमान हो या रहीम, या रहमान हो या रहीम, या फरमाया कि या अरहमर राहिमीन 500 दफा पढ़ ले तो मुकदमा केसेस, कोर्ट केसेस, लेबर कोर्ट केसेस, दिस केस दैट केस, ऑलवेज पीपल गेट जैम्ड अप सम टाइम विदाउट जस्टिफिकेशन, दे हैवंट कमिटेड एनी क्राइम व नदर. So if they reach that night time, tahajjud time, with yaqeen, then inshallah Allah Ta'ala will find a way out for you. So now that's experience. Bahut se logon ne tajruba kiya aur ho gaya. Isi tarike se shaadi wagaira ke liye ya jami'o ya latifo 111 dafa koi pad le durood sharif awwal aakhir. Ye bataya jata hai ki jo shaadi, जो लड़की की तलाश में है या जो लड़के की तलाश में, तो लड़की जो है वो पढ़े या जामे हो, या नौजवान या जो भी शादी करना चाहता है वो तो पढ़े या जामे हो 111 दफा दुरूद शरीफ अव्वल आखिर 3-3 दफा या 11 दफा, और लड़की के वालिदैन या लतीफो पढ़े 111 दफा रोजाना सुबह या शाम या दोनों दफा, या लतीफो 111 दफा पढ़ ले तो 60% तजुर्बा है कि 5-6 महीने में या एक जल्दी कोई जोड़ मिल जाता है नेक जोड़. लेकिन फिर भी जरूरी है कि वो बाकी चीजें भी उसकी जिंदगी में हो, ये नहीं कि सिर्फ वजीफा पढ़ रहा है और दाढ़ी साफ, गुनाहों के अंदर मुलव्वस, नमाजों का कोई ठिकाना नहीं और कहता है कि मैं तो बड़ा वजीफा रोजाना पाबंदी से पढ़ता हूँ. तुम तो कहो पाबंदी से वजीफा जो है ये पैकेज के साथ आता है, पैकेज डील, नमाज रोजा ज़कात हज तौबा इस्तिग़फ़ार के साथ, फिर ये भी पढ़ ले तो काम हो जाएगा. तो इस तरीके से ये अगर पढ़ ले तो इंशाल्लाह उम्मीद है कि उनको नेक खाविन मिल जाए, या लड़का है तो अच्छी लड़की मिल जाए. तो माँ बाप को पढ़े या लतीफो और ये पढ़े या जामे हो. अब अगर कोई कहे कि किस हदीस शरीफ में आया है तो ये हदीस शरीफ का नहीं है, इन बुजुर्गों का बताया हुआ एक वजीफा है और बहुत से लोगों ने तजुर्बा किया और काम बन गया. तो अब अगर किसी का काम नहीं बना तो फिर उसको ये समझना चाहिए कि अल्लाह ताला की तरफ से एक आजमाइश है. तो उसके लिए फिर ये है कि सब्र करे, यानी कोशिश करे, तलाश करे, पैगाम पहुंचाए. ये नहीं कि बैठा हुआ है न कहीं पैगाम पहुंचाता है न कोई अपनी मेहनत करता है और फिर कहता है कि कुछ नहीं हुआ. हज़रत मौलाना वसीउल्लाह रहमतुल्लाह अलैह से एक बहुत मालदार शख्स ने कहा कि मैं हज को जाना चाहता हूँ, कई साल हो गए, बस आप दुआ कर दीजिए कि मैं हज को चला जाऊं. अब एवरी ईयर आई कीप सेइंग लाइक दैट, मेक दुआ आई गो फॉर हज, मेक दुआ आई गो फॉर हज, लेकिन खुद कुछ नहीं करता. तो हजरत ने फरमाया कि कोई बात नहीं, तुम मुझे अपने पैसे दे दो और पासपोर्ट दे दो,
1: सही
0: टिकट में खरीद करके
1: वीजा
0: वगैरह लगवा कर फिर जहाज तक पहुंचा कर फिर दुआ करूंगा या अल्लाह इनका हज कर. कि पहले इनको तुम्हारा कुछ पासपोर्ट वगैरह बने, कुछ ये कर हो जाए, वो कुछ करना धरना है नहीं, और कहते बस हज हो जाए तो हज थोड़ा हो जाएगा. तो वो सब मुझे दो, आई विल फिक्स योर पासपोर्ट वीजा एवरीथिंग, टेक यू टू द एयरपोर्ट, पुट यू ऑन एरोप्लेन, देन आई मेक दुआ या अल्लाह मेक यू टेक हिम फॉर हज नाइसली. तो इसका मतलब ये है कि कुछ खुद भी करे और फिर दुआ भी करे और यकीन के साथ करे तो इंशाल्लाह काम बन जाता है. और अगर नहीं बना तो फिर इसका मतलब ये है कि उसके लिए अल्लाह ताला ने एक दूसरा रास्ता खोला है कि सब्र कर ले. तो सब्र के ऊपर फिर उनको वो दर्जात मिलते हैं कि जो उस बीवी के मिलने पर न मिलते, या उस दुकान के मिलने पर न मिलते, या उस काम के हो जाने पर न होते. अल्लाह ताला ओपन्स अप सम अदर doff for him, ya kisi bala se uski hifazat kar leta hai, or gives him some other thing in return, or forgives his sins. But now for him is that route now. Allah Ta'ala is taking him to the road of sabr. So therefore many of them, after some time of reading, then they'll say, but we read so many times, nothing happens. So I said, well, if nothing happens, it's not in my hands. Kuch nahi hua to hum kya kare usme, to tum sabr karo iske upar. Lekin ye mat kaho ke hota nahi hai, isliye ke bahut se logo ka kaam ban gaya. To agar ban gaya bahut se logo ka aur tumhara nahi bana, to iska matlab ye hai ki ya to koi tumhari engine mein kharabi hai, ya phir Allah Taala ko kuch aur manzoor hai. Isliye ke agar ek kisam ki gaadi hai, khoob chal rahi hai barabar, that model car is moving quite well, everybody's, but one person's car is giving him trouble, then we will say his car engine, there's a fault there. In his car engine there's a fault. We won't say all cars are like that. But if all are having the same problem like the Toyotas are having now, so then we will say, well, that's a problem of the manufacturer. So yahan par bahut se kaam ban gaye, to fir iska agar nahi bana to, so isko mayus nahi hona chahiye, usko samajhna chahiye ki Allah Taala wants to take him through the road of sabr. Sabr bhi to ek rasta hai, jis tarah shukr rasta hai, sabr bhi rasta hai. Kabhi Allah Taala is raste se le jate, kabhi us raste se le jate. To ye Maulana ke naam se Abdul Qayyum, to hamare Hazrat wala aur dusre Hazrat bhi bahut se buzurgane deen farmate hai ki jab kisi ko depression ka marz ho, depression ho usko, to depression ke marz mein wo 333 dafa, 333 times awwal akhir durood sharif, ya hayyu ya qayyum pad le yaqeen ke sath, to inshaallah umeed hai ki uska depression khatam ho jayega. Depression ka matlab qabz, agar qabz ho gaya usko. Kabhi aadmi nek bhi hota hai aur qabz ho jata hai, kabhi gunahgar hota hai qabz ho jata hai, aur ye wo qabz nahi jo bahut khane se ho jata hai, yo ruhani qabz. This person doesn't want to make no namaz after that, doesn't feel like making zikr, doesn't feel like making tilawat, and yet he is a pious person, good person. To ye halat bhi aati hai salikin par, ki kabhi aadmi bilkul sust ho jata hai, kuch karne ka shauk nahi rehta, to us waqt wo dekhe apne amal ko, agar theek hai to phir samjhe ki ek kisam ka qabz hai, to uske liye phir ye padhe. Lekin us ibadat ko na chode, karta rahe. Maine wahan par South Africa mein, I gave in detail one talk on this. In our country, wahan par South Africa mein Cape Town ek jagah hai aur Durban ek jagah. To Durban se agar Cape Town jana ho to do raste hai, lekin aksar log jo rasta lete hai to usme pehle ek jagah aati hai, usko Kheru kehte hai. Bilkul sannata jungle, bilkul desert jaise kehte hai, kuch bhi nahi, bilkul tabiyat ghabraye aur garmi bhi khoob udhar hoti hai, aur miles and miles a person travels and travels, he doesn't want to even stop there because it's so terrible. You get bored and tired, you just want to get out. There's nothing to see, it's all just dry. To agar koi shakhs Cape Town jana chahta hai, to kabhi ye rasta aata hai shuru mein.
1: Ji ji.
0: Lekin uska destination, uske manzil maqsood jo hai, wo Cape Town hai. To aqalmand aadmi 10 15 25 mil 50 mil chala karke ye nahi kahega ki ab ye to bilkul idhar idhar kuch bhi nahi hai, bas chalo main wapas jaun. Isliye ki thodi der ke baad fir garden route aata hai.
1: Ji.
0: To garden route par jab aata hai to wahan par mashallah khoob nehre hai aur samandar hai aur bridge bhi mashallah aisi banayi hai ki khoob dekhte hi tabiyat khush ho jaye. Allah Taala ki qudrat ke manazir hai, beautiful mountains, sea, lake. وعلیکم السلام ورحمۃ اللہ. خیریت ماشاء اللہ. کیا جی شاہد صاحب ماشاء اللہ تشریف رکھیے جی. اچھا ماشاء اللہ. تو وہ سفر میں
1: جی
0: پھر تھوڑی دیر کے بعد وہ گارڈن روٹ آتا ہے, تو اس میں پھر نہریں ہیں, سمندر ہے, پہاڑ ہے, جانور ہے, سب کچھ بہت خوشنما. تو عقل مند آدمی اس کو دیکھ کر یہ نہیں کہے گا کہ بس اب یہیں بیٹھے رہے, ماشاءاللہ کتنے اچھے مناظر ہیں, اب آگے چلنے کی کیا ضرورت, ہم یہیں بیٹھے رہے, بہت مزہ آ رہا ہے, زندگی یہیں ختم کر دے. تو وہ بے وقوف نمبر ون ہوگا, اس لیے کہ اس کو جانا ہے کیپ ٹاؤن.
1: جی جی,
0: اب یہ راستہ آیا تو بس ذوق اور شوق میں بیٹھ گیا یا. تو اس لیے کہ دیکھیے, اب عقل مند پانی بھی پیے گا, تھوڑی دیر استراحت اور راحت بھی کرے گا, درختوں کو بھی دیکھے گا, کچھ مناظر بھی دیکھے گا, لیکن بس وہی نہیں رہے گا, وہ آگے بڑھے گا, اس لیے کہ منزل مقصود آگے ہے. تو ایسے ہی سالک کے لیے راستے میں کبھی تکالیف, پریشانیاں, غم, کوئی مصیبت, کوئی یہ کوئی وہ, تو وہ کیرو جیسا راستہ ہے, تو وہاں رک نہیں جاتا. اگر ڈپریشن آ گیا, کچھ یہ ہو گیا, قبض ہو گیا, تو وہ رکتا نہیں ہے, چلتا رہتا ہے. پھر آئے گا اچھا راستہ, ہی ول اسٹارٹ انجوائنگ دا کیفیات اینڈ آل. تو اس کو بھی وہ مقصود نہ سمجھے, وہ نہ سمجھے بس اب کیفیات حاصل ہو گئی, سو ناؤ آئی ریچ مائی ڈیسٹینیشن. کیفیات از ناٹ ڈیسٹینیشن, کیفیات از آلسو اے مینز, اٹ ٹیکس یو ٹو یور ڈیسٹینیشن, اٹ گیوز یو انجوائمنٹ ان یور عبادت, ذکر, تلاوت, بٹ یور مقصود, یور آبجیکٹیو از اللہ تعالیٰ رضا اینڈ پلیزر. ہم تو حاصل کرنا چاہتے ہیں اللہ تعالیٰ کی محبت, تو اللہ تعالیٰ کی محبت اور نبی علیہ الصلاۃ والسلام کی محبت اور آپ کی اطاعت, یہ ہے مقصود. اور پھر وہاں سے منزل ہماری بہت آگے ہے, وہ جنت ہے, پہنچنا ہے جنت میں. یہ سب راستے ہیں, نماز بھی ایک راستہ ہے, روزہ, زکوٰۃ, حج بھی راستہ ہے, عبادت راستہ ہے, عمرہ راستہ ہے, صدقات, خیرات, یہ بھی راستہ ہے. لیکن یہ راستہ ایسا ہے جیسے کہ وضو, نماز کے لیے وضو. تو اب کوئی شخص وضو ہی کرتا رہے, کوئی ان سے پوچھے کہ یہ کیا کر رہے, کہ وضو کرتا ہوں. تھوڑی دیر کے بعد کیا کرتے ہو, وضو کرتا ہوں. پھر کہتے کیا کہ وضو کرتا, تو وضو ہی کرتا رہے, نماز نہ پڑھے, تو ہم کہیں گے کہ یہ بے وقوف ہے. وضو تھا نماز کے لیے, وضو واز فور نماز, اٹ واز فور قرآن شریف, اٹ واز فور عبادت. تو اب وضو تو وہ کرتا ہے لیکن نماز نہیں پڑھتا. تو ایسے ہی یہ راستے پر تو آدمی چلتا ہے لیکن جنت پہنچنے کی کوئی فکر نہیں اس کو, یعنی کچھ راستہ چلتا ہے, وضو کر رہا ہے, لیکن یہ ڈیسٹینیشن نہیں ہو. تو آگے چلنا, منزل اس کی بالکل آگے ہے, جنت ہے, اللہ تعالی کی رضا ہے جو جنت میں ہی معلوم ہوگی. تو اس لیے یہ دونوں صورتیں کبھی ہوتی ہے. تو یہ پھر مولانا عبد القیوم صاحب کے نام سے میں کہہ رہا ہوں کہ یہ یا حیو یا قیوم بتاتے ہیں کہ 333 ٹائمز کوئی پڑھے درود شریف و الاخر, تو اس کا قبض, روحانی قبض, اسپرچل, تو وہ کھل جاتا ہے, بست حاصل ہو جاتا ہے اس کو. اس نام کے اندر ایسی تاثیر ہے, اس لیے کہ قیوم اللہ تعالی کی ذات ہے, خود بھی قائم ہے بغیر کسی کے سہارے کے, اور ساری دنیا کو قائم رکھتے ہیں, ساری انسانیت کو, سارے حیوانات کو, سارے مچھلیوں کو, پرندوں کو, اور کیڑے مکوڑوں کو, چھوٹی چھوٹی چونٹی ہوتی ہے اس کو بھی اللہ تعالیٰ زندہ رکھتا ہے, بڑے بڑے ہاتھی ہوتے ہیں اس کو بھی اللہ تعالیٰ زندہ رکھتا ہے. تو اس سے پھر وہ کشادگی ہو جاتی ہے. ایک ہمارے یہاں ایک جنگل ہے, وہاں پر ہاتھی بہت ہے.
1: جی,
0: تو ایک دفعہ ہم گاڑی میں بیٹھے تھے تو دیکھا کہ بہت ہاتھی آ رہے ہیں, lots of elephants were coming, big big size ones, jumbos, اسی لیے اس کو جمبو کہتے, یہ بھی جمبو سائز, تو وہ آ رہے تھے. तो हम लोग गाड़ी में बैठे रहे थोड़ी देर. उसने कहा बिल्कुल हिलना मत, बस खामोशी से बैठे रहो. तो आए, करीब आए और उसके बाद फिर गुजर गए. तो कई थे उसमें बड़े बड़े, अगर वो जरा सा यूं हिला दे अपना वो तो खत्म हो, गाड़ी भी जाए और सब जाए. लेकिन अल्लाह ताला ने बस उनको, तो अब वो टूरिस्ट जो है वो जल चलते रहते हैं, वो अपना काम करता है, ये अपना काम करते हैं. तो वैसे नुकसान नहीं पहुंचाते, लेकिन अगर कोई छेड़छाड़ करे तो फिर खत्म करते. तो मैंने अब उसके बाद जब वो गुजर गए तो मेरी आदत है कि मैं देखता हूँ गौर से, हर चीज को गौर से देखता हूँ और इबरत हासिल करता हूँ. तो मैंने वहां गौर से देखा तो चूंटी चल रही थी, काफी चूंटी, लिटिल लिटिल टाइनी एंट्स जो वो की. अब ये हाथी जब आए तो हाथी का पैर भी इतना बड़ा बड़ा और जानवर भी इतना मोटा, और जब थप थप थप करके वो जा रहे थे तो वो कौन सी चूंटी वहां बाकी रहेगी. लेकिन अल्लाह ताला की शान और कुदरत कि उन दोनों कदमों के दरमियान वो चूंटी चल रही थी, वो सब बच गई, इधर और उधर वाली सब खत्म और ये बीच वाली सब बच गई और पूरा उसका रेवड़ चल पड़ा. तो देखिए खुदा ताला की शान कि छोटी सी चूंटी को इस हाथी के पैरों के दरमियान जिंदगी बख्शी. क्या शान खुदा ताला की कि इतने बड़े बड़े हाथी और इतने सारे उसके पैरों के दरमियान उस चुंटी को जान बख्शी. कई चुंटियां जो बीच में आई वो बच गई. तो ये मैं कह रहा था कि कभी वजीफा आए, फिर हम भी लाइन पर फिर आ गए. मैं सोच रहा था कहां हम जा रहे, कि ये वजीफा वगैरह जो है ये हदीस शरीफ में कुछ फजाइल आते हैं, लेकिन अक्सर ऐसी चीजें जो है वो किसी अल्लाह वाले के जहन में आया कि नो दिस इज राइट थिंग, रीड दिस विल कम राइट, रीड दिस विल कम राइट. सो नाउ दैट रीडिंग बिकम्स लाइक एन एक्सपीरियंस दैट इफ यू रीड दिस सो मेनी टाइम्स. सो वी कांट एट्रीब्यूट इट टू नबी अलैहिस्सलातु वस्सलाम. वन पर्सन वाज वन सेइंग हियर इन सऊदी अरेबिया मदीना शरीफ में, उसने कहा कि ये बिदअत है, वो बिदअत है, ये 40 दुरूद सलाम आप लोग पढ़ते हैं ये बिदअत है. तो मैंने कहा कि अच्छा बिदअत की तारीफ करो, डिफाइन बिदअत. तो उसने कहा जो नबी अलैहिस्सलातु वस्सलाम ने नहीं किया वो बिदअत है. मैंने कहा बिल्कुल, अगर यही बात है कि जो भी आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया और सहाबा ने नहीं किया तो बिदअत, तो फिर तो मसला बड़ा मुश्किल हो जाएगा. इसलिए कि अगर मैंने उनसे पूछा वही मदीना शरीफ में, मैंने कहा कि इफ आई हैव टू सिट इन मस्जिद नबवी सल्लल्लाहु अलैहि वसल्लम फ्रॉम असर टिल मगरिब, मगरिब टिल ईशा, ईशा टिल फजर, फजर टिल जोहर, जोहर टिल नेक्स्ट डे मगरिब, एंड आई जस्ट सिट एंड आई जस्ट रीड एंड रीड एंड रीड दुरूद शरीफ, दुरूद शरीफ, दुरूद शरीफ, तो क्या ये बिदअत है? अच्छा मैं पढ़ता रहूं 24 घंटा दुरूद शरीफ या कुरान शरीफ, तो अब आप मुझे बताइए कि नबी अलैहिस्सलातु वस्सलाम ने 24 घंटा बैठ करके दुरूद शरीफ पढ़ाओ, पढ़ते ही रहे दुरूद शरीफ 24 घंटे या दो दिन तीन दिन सिर्फ नमाज़े बीच में पढ़ी और फिर दुरूद शरीफ, या किसी सहाबी का बता दो कि बस उन्होंने ये किया. तो अगर हुजूर अलैहिस्सलातु वस्सलाम ने नहीं किया और सहाबी ने भी नहीं किया तो बिदअत हो जानी चाहिए, लेकिन बिदअत कोई नहीं कह सकता इसको, कैन एनीबॉडी कॉल इट बिदअत. लेकिन अगर मैं वहां पर ऐलान करूं मस्जिद नबवी सल्लल्लाहु अलैहि वसल्लम में कि भाइयों, दोस्तों, साथियों, सुबह से शाम तक, असर से मगरिब, मगरिब से ईशा, फजर, जोहर, असर तक सब बैठ करके दुरूद शरीफ पढ़ो, और अगर पढ़ोगे तो फिर उसका नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया है कि इसका इतना सवाब है, इतना सवाब है, अगर इस तरह से बैठकर इस तरह हेयत से फला फला तब पढ़ोगे तब, तो अब बिदअत हो जाएगी. इसलिए कि हुजूर अलैहिस्सलातु वस्सलाम ने तो इसकी कोई फजीलत इस तरह बैठकर 24 घंटे मस्जिद में पढ़ने की तो नहीं बताई, ये बताया कि दुरूद शरीफ पढ़ेगा तो 10 सवाब मिलेगा, 10 गुना माफ होंगे, दर्जात बुलंद होंगे. लेकिन ये तो नहीं फरमाया कि बस इस तरह बैठो, इस तरह भरो, इस तरह करो। तो इसी तरीके से अगर मशाइख हमारे ये कहे कि यूं बैठो, ज़र्ब यूं लगाओ, इल्लल्लाह यूं करो सब, तो ये इलाजन है। लेकिन अगर कोई ये कह दे कि नहीं हदीस शरीफ है, तो फिर हम कहेंगे बिदअत होगी। या मैं कहूं कि देखो मैं कर रहा हूं, अगर तुमने नहीं किया तो अजाब होगा, जहन्नम में जाओगे, तो फिर बिदअत हो जाएगी। ये जो बाज़े हजरात के साथ इख्तलाफ होता है कि तुम कहते हो खड़े हो जाओ, ये करो वो करो, फिर कोई हर्ज नहीं है। लेकिन जो न करे उसको बुरा समझना और ये समझना कि वह ये गए जहन्नम में और ये बहुत बुरे लोग है और ये नबी अलैहिस्सलाम को नहीं मानते, तो फिर जाकर के मसला गड़बड़ होता है। तो ये अल्लाह वालों के दिल में कोई बात आ जाती है और वो बता देते हैं, तो उस वक्त जो बताई हुई चीज होती है उसका नफा बहुत होता है। कुछ लोग सफर में जा रहे थे, वो गए एक अल्लाह वाले के पास और कहा कि कुछ नसीहत कर दीजिए। तो अब हम नसीहत हम क्या करते, हम कहते कि सफर में जा रहे हो तो मेक श्योर यू मेक योर नमाज, आंखों की हिफाजत करना, गुनाह के काम मत करना और सबके हकूक अदा करना और सफर में अपनी नमाजों की पाबंदी। ऐसे ही नसीहत हम करेंगे सफर में जा रहा है और क्या करेंगे। अब उस अल्लाह वाले से कहा कि कुछ नसीहत कर दीजिए, तो उन्होंने कहा हाथी का गोश्त मत खाना। अभी उन्होंने कहा कि हाथी का गोश्त मत खाना, तो अब ये कोई नसीहत हुई। अब ये लोग भी परेशान हैरान कि अब ये कोई नसीहत हुई, अल्लाह वाले इतने बड़े आदमी और हम उनसे कहते नसीहत करो, कहते हाथी का गोश्त मत खाना। तो उनकी समझ में बात आई नहीं, कहते हाउ डोंट ईट एलिफेंट मीट। खैर उस जमाने में सफर बड़ा जंगलात से इधर से उधर से होता था। अब हुआ ये कि वो चलते चलते रास्ते में जंगल में गुम हो गए। जब गुम हो गए तो एक दिन दो दिन रास्ता ही नहीं मिल रहा है, तो अब बहुत परेशान हुए अब क्या करे। तो एक हाथी का बच्चा कुछ नजर आ गया, छोटा सा बिल्कुल, जो अपनी माँ से अलग हो गया था। तो इन लोगों ने कहा कि अच्छा शायद यही बात हो जो उन्होंने कहा कि हाथी का गोश्त मत खाना। तो साथियों ने कहा वो तो वैसे ही कहा होगा, हमें भूख लगी है, यहाँ पर मर रहे है, क्या खाओ अब इसको। तो किसी तरीके से उसको कत्ल मार करके फिर हाथी का गोश्त सबने खाया। लेकिन वो एक शख्स ने कहा बिल्कुल मत खाओ, वरना उन्होंने यही नसीहत की थी। कहा वो करते रहते ये लोग नसीहत। तो हाथी का गोश्त सबने खाया, बस इस एक ने नहीं खाया। खाने के बाद फिर लेट गए, नींद आ गई सबको, अब पेट भर कर नींद आ गई। कहा कि अब तलाश करेंगे रास्ता, लेकिन अब कम से कम खाना तो कुछ मिल गया। तो जब वे लेटे हुए थे तो हाथी वो माँ उनकी आई बच्चे की, और जो सब सो रहे थे तो खर्राटे ले रहे थे, ऑलवेज स्नोरिंग, सो स्टार्टेड स्मेलिंग एवरीबॉडीज माउथ एंड यू कुड सी दिस चैप एट टुक हिम लाइक दैट, पड़क क्लास उसको खत्म किया। वो दो तीन थे उसको भी उठाकर मार दिया, और वो एक जिसने नहीं खाया था तो उसको यूं उठाकर अपने पीठ पर बिठाया और जंगल के अंदर निकलते निकलते रास्ते पर लगा दिया उसको। तब ये जब वापस गए उस अल्लाह वाले से मुलाकात हुई, तो उन्होंने कहा कि हजरत उस वक्त तो हमारी समझ में कुछ बात आई नहीं थी, आपने कहा था कि बस हाथी का गोश्त मत खाना, लेकिन मेरी जान जो बची इसी तरीके से बची। तो ये अल्लाह वालों के मुंह से एक बात निकल जाती है ऐन मौके पर, तो उसके अंदर खैर होती है। हमें समझ में नहीं आता उस वक्त, लेकिन देखिए अब उसकी जान उसी से बच गई। तो जलालुद्दीन रूमी रहमतुल्लाह अलैह इस किस्से को जिक्र करने के बाद यही फरमाते कि अल्लाह वालों की जुबान से कोई बात निकल जाए तो कभी हमारी अकल में ना आए, लेकिन उसको मान लेना। अकल में कभी नहीं आती, हमारी अकल कुछ कहती है नहीं नहीं ऐसा नहीं हो, यूं कर देते वैसे करेंगे यूं करेंगे, और उनकी जुबान से एक बात निकल गई कि यूं करो। तो ये तो नहीं कि अल्लाह वाले जो है बस अल्लाह बन गए कि अब ऐसा ही होगा, लेकिन अक्सर ऐसा होता है कि अल्लाह ताला उनकी लाज रख लेते हैं, उनकी लाज रख लेते हैं, इसलिए कि अल्लाह वलीयुल्लज़ीना आमनू, अल्लाह ताला जो है ईमान वालों के दोस्त वली। और इसी तरीके से Allah inna awliya Allah la khawfun alayhim wa la hum yahzanun alladhina amanu wa kanu yattaqun. To jab Allah taala dost ho jata hai to dost ki laaj rakhta hai to Allah taala kehta hai ki mera ye banda jo hai ye to mera hai apna hai. اب اس کے منہ سے ایک بات نکل گئی تو اس کو سچا ثابت کر تاکہ ان کی لاج رہ جائے. یہ نہیں کہ انہوں نے کوئی فتویٰ مسئلہ بتایا, ورنہ نصیحت کا کوئی نصیحت ہے کہ ہاتھی کا گوشت مت کھانا. ان کو بھی معلوم نہیں ہوگا کہ ایسی نصیحت کیوں کی, کبھی خود ان کو معلوم نہیں ہوتا ہے. یہ نہیں کہ وہ جب بتاتے ان کو معلوم ہے, وہ تو بعد میں وہ کہے گا کہ یو نو یو گیو می دیٹ نصیحت ریئلی ہیلپ, تب ان کو پتا ہے کہ الحمدللہ. بہت سی دفعہ ایسا ہوتا ہے, ایک آدمی کا آپریشن ہونے والا تھا, بہت بڑا آپریشن, اور وہ پتہ نہیں کتنے لاکھ رین ہونے والے تھے. اب وہ سب ڈاکٹر نے کہا یو ہیو ٹو ہیو دیٹ آپریشن, یو ہیو ٹو دس, یو ہیو ٹو. میں اس کی خبر لینے کے لیے گیا تو اس نے کہا کہ ویری بگ آپریشن, واٹ مسٹ آئی ڈو, آئی ڈونٹ نو. سو میں نے ان سے کہا کہ خیر دعا کریں گے, لیکن ان سے کہو کہ تمہیں دو چار دن دے دے ذرا کچھ, پھر سوچ کر کے غور کر کے دین یو کین کم بیک فار دا آپریشن اف ہی سیز. بٹ آئی ڈونٹ سیم ٹو فائنڈ مائی وے کلیئر فار یو فار آپریشن ان دس ایج آف یورز اینڈ ایوری تھنگ. حالانکہ میں خود بہت سے لوگوں کو کہتا ہوں کہ ڈاکٹر نے اگر کہا کہ آپریشن کرنا ہے تو کر لو, اس لیے میں نے خود بھی کروایا. تو یہ ایک علاج ہے, اس میں کوئی گناہ کا کام تھوڑا ہے کہ آپریشن کروائے. لیکن بس اس کو بس یہی سمجھ میں آیا کہ خواہ مخواہ یہ بڑا آپریشن کروائے گا, ہوگا کچھ نہیں. تو میں نے ان سے کہا کہ تم مت کرو, ٹیل دم ٹوڈے ایٹ لیسٹ ڈونٹ ڈو اٹ, دے ویئر ریڈی ٹو ڈو اٹ دیٹ ڈے, بٹ ڈونٹ ٹیک مائی نیم ایز اٹ, ادروائز دے سے دیٹ دس مولانا دے ٹیل یو مسن میک اینڈ ڈونٹ, یو ڈونٹ نو واٹ یو گوئنگ تھرو اینڈ آل دیٹ. میں کہا مت کرو. تو اب انہوں نے اسرار کے نام گو بیک ہوم, آئی ڈونٹ ہیو آپریشن. اب ان لوگوں نے کہا کہ ہاؤ کین یو بی سو فولش اینڈ ہاؤ کین یو ڈو دس اینڈ دیٹ. تو اس نے کہا بس مجھے دو دن دے دیجیے, پھر میں سوچ کر کے پھر ہوں. اسی رات اس کا انتقال ہو گیا. اگر وہ آپریشن کرتے تو دو لاکھ رین اس کا ہو جاتا اور ہوتا کچھ نہیں. ہی واز گوئنگ ٹو گو, آئی ڈنٹ نو ہی واز گوئنگ ٹو گو. دل میں بس اس وقت ان کو دیکھ کر یہ خیال آیا کہ کیا آپریشن کچھ فائدہ نہیں ہوگا. تو یہ کوئی ہمیں تو سمجھ میں بات آتی ہے, ہم کوئی اللہ والے تھوڑے ہیں کہ بس بتا دے. تو اللہ تعالیٰ نے اس وقت ایک بات کہلوا دی تو وہ بچ گیا. ایسے ہی بہت سی چیزیں ہو جاتی ہے کسی کے. ایک آدمی آیا, اس نے کہا کہ میں 32 یا 33 جگہ 33 اور 34 پلیسز آئی وینٹ لوکنگ فار اے گرل and everybody says no, so I'm tired, I don't want to any more do it. Now jawad sahab ne kaha ki no, you mustn't lose hope, na umeed mat ho. Aur maine unse kaha kabhi aisa hota hai ki ek aadmi sari duniya ka chakkar khata hai aur usko biwi milti hai next door. Ji ye sari duniya ka chakkar kha kar phir biwi milti hai usko next door. To kuch dinon ke baad aaya aur kaha ke dost darwaze گھر سے وہاں پڑتے ہو گیا. So even there is he found a nice two doors away. So like that, now that did I know that he's going to find two doors away. This is so interesting. Nikal gayi zubaan se. To ye kabhi ho jata hai. Aur hum to koi Allah wale nahi hai. Lekin ye hai ke jo sahi maana mein Allah wale hote hai, to kabhi wo kehte hai ke safar mat karna. Kabhi wo kehte hai ke jaldi safar karo. کبھی وہ کہتے رک جاؤ, کبھی وہ کہتے بیٹھ جاؤ, کبھی کہتے کھڑے ہو جاؤ. تو ہمارے سمجھ میں بات کبھی آتی نہیں, اور ہم سوچتے کہ نو بٹ آئی کین سی دا بینیفٹس, آئی کین سی دس, آئی کین سی دیٹ, یو کین سی ایوری تھنگ, بٹ ڈو یو ہیو دا بصیرت دیٹ دے ہیو. وی کین سی ود آئیز ٹو اے لمٹ اینڈ این ایکسٹینٹ, but they see with their hearts. Now where can we see like that? Karachi ke airport par ek raat hum pahunche wahan. To badi lambi line thi. Ye bhi saath tha. So wahan par khade rahe to ek aadmi aaya. Mashallah daadi uski immigration officer. Aur usne kaha ki tumhari passport kahan hai? Main kahi hai. Long queue. He came straight and took my passport. Who else is with you? I said, this man is with me. He said, I tell him to come there. He said, bring the passport. So le gaya wo. Line sab pass karke wahan par chhod karke fir aaya mere paas aur kaha come with me. To wahan ja karke bithaya ek jagah. I want to ask you a few questions. Main ghabraya ke sus wo ke sara what is going to ask me now? Interrogation hai kya hai wallahu alam, kyunki main America ja kar aaya tha.
1: Ji ji.
0: To usne pucha, usne kaha ke ye pure queue mein unke ek nek gumaan usne paya. Unne kaha lambe queue mein mujhe Allah wala bartun nazar aaye. Maine kaha Allah taala tumhara nek gumaan qubool kare. To usne kaha ke mera dil jari hai ki nahi. Is my heart alive or not? Chal jari hai, is running zikrullah se. So ye mujhe batao. Main namaz bhi padhta hu, koi durushe bhi padhta hu, ye karta hu, mera dil jari hai ki nahi. So, maine unse kaha ki main kya janu tumhara dil jari hai ki nahi hai. How can I see into your heart? Kya main to chashma pehnta hu. I can't even see. So they have to wear glasses. Where I'm going to see your heart? But what I know is that if a person is making ittiba and a taat of Allah Ta'ala and His Rasul Sallallahu Alaihi Wasallam, then his heart is jari. Chal raha hai. Aur agar Allah Ta'ala ki itaat aur Nabi Alaihi Salatu Wasalam ki farma bardari nahi kar raha hai to phir wo chahe hawa par ud raha ho lekin uska dil jari nahi. Bas yahi mayar hai, ya gauge hai, ya yardstick hai, is par tum measure kar lo apna heart, main apna heart measure kar lo. To bahut khush hua. Phir kuch baatein ki usne, phir haath pakda, ka saman aa gaya, main aa gaya bahar nikal gaya to saman bhi usne sab saath kiya. پھر وہاں سے باہر نکلا اور یہی وہ حضرت جو آپ نے سنایا تھا نا
1: جی جی
0: دیکھو کہاں سے اللہ تعالیٰ نے لا کر کے اس قصے کے ساتھ جوڑ دیا
1: الحمدللہ
0: یہ جو بتایا کہ مجھے کوئی اطلاع بھی نہیں تھی اور پہنچ گئی اسی رات کا قصہ ہے بالکل وہی قصہ ہے میں نے اطلاع ہی نہیں دی میں نے کہا بس اس لیے کہ میں نے کہا صبح 3-4 بجے کون خواہ مخواہ کسی کو اطلاع دے آؤ اور لے جاؤ ہمیں کچھ نہیں تو اس نے ہاتھ وہ پکڑ کر کے پھر وہ سب دیکھ رہے کہ مولوی کو کہا لیتے اس کے بعد وہ کوئی چیکنگ ویکنگ کچھ نہیں باہر لے گیا باہر لے گیا اور کہا کہ یہاں پر وہ میٹرو گاڑی آج کل چل رہی ہے بہت اچھی ہے بس 200 روپیہ یا کچھ لیتے ہیں وہ سیدھے اب جہاں جانا ہے وہاں پہنچا دیتے تو اسی نے وہ گاڑی بھی کی سب کچھ کیا وہ رجسٹریشن لیا اس میں بٹھایا اور ڈرائیور سے کہا دیکھو اسی کو مولانا کو بالکل وہاں پر خانقاہ میں جہاں جا رہے ہیں بالکل پہنچا دینا اچھی طریقے سے تو وہ ڈرائیور بھی سوچ رہا ہے کہ وہ بڑے اوپر سیٹ صاحب کہہ رہے تو وہ بھی بہت اچھی طریقے سے لے گیا اور وہاں فجر کی نماز میں پہنچے تو حضرت دیکھ کر کے تعجب میں پڑے تم کہاں سے آ گئے میں کہا حضرت بس اس طریقے سے ہوا بہت خوش ہوئے بہت دعائیں دی تو یہ وہی قصہ تو دیکھو ابتدا آپ نے کی تھی بوسٹنگ کے لیے اور فیولنگ کے لیے اور آخر میں آ کر کے وہیں پر اللہ تعالیٰ نے وہ قصہ پر اختتام کروایا. Now look at it, he made us listen to that. I had no idea I'm going to mention this. But that is exactly that incident that Hazrat is talking about. اچانک پہنچ گئے اور اطلاع بھی نہیں دی اور آگے میری محبت میں آگے تو یہ دیکھو سارا قصہ یہ تو بس اب جب کہ یہ سب ہو گیا تو اب کھانا کھلاؤ ان سب کو یہ جو لائے ہیں روحانی کھانا ہو گیا آپ کو جسمانی کھانا ان کو کھلائے
1: یہ جسمانی وہاں کے لیے
0: کہاں کے لیے
1: آپ کے وطن سے
0: نہیں نہیں بس کھلائے سب کو کیا ہے
1: اس میں تھوڑی سی کھجور ہے
0: ہاں تو بس کھلائے کھلائے بس سب کھائیں گے دعا دیں گے آپ کو یہاں کھائیں گے وہاں کہاں چلیں گے آپ کے ثواب میں کمی نہیں ہوگی
1: کمی وہ تو نہیں ہوگی ان شاء اللہ
0: In the Haram Sharif, he was holding the tape recorder for the whole 1 hour. In the car, driving, he's driving and holding tape recorder. I said, why is the car running?

0: मुझसा कोई बदकार न होगा, कौन सी मैंने की न बुराई। ओ अल्लाह, आई एम द वर्स्ट इन योर क्रिएशन। विच सिन इज दे ओ माई अल्लाह विच आई डिड नॉट कमिट ऑन द सर्फेस ऑफ दिस अर्थ। वाई शुड वी लुक एट अदर्स? वी हैव snakes around our own necks and we are concerned about that mosquito sitting on somebody's forehead. But again, as I mentioned many times, there's no such thing as despairing of the mercy of Allah Ta'ala. The door is wide open.
1: خلقوں میں سب سے میں ہی برا ہوں، کوئی نہیں ہے مجھ میں بھلائی، مجھ سا کوئی بدکار نہ ہوگا، کون سی میں نے کی نہ برائی۔